के उसका भूति आग्रह होता जानवर को प्लेग मा दिनु हुन्छ जानवर को प्लेग मा दिए पछि भले यो जानवर ले खाने र पहिला नम्बर जानवर को प्लेग मा कुन चीज दिन्छ हेर्नु सक्रियता सबै को बजार मा मिल्छ यो चीज अदै को हालो र आजकल को जमाना के छ स्वच्छ भने पछि लात खाने झुटो भने पछि पेट भरी भात खान यो चीज हजुर तपाईँको पसलमा भेट अनि यसको नाम के छ यसको नाम छ हजुर यो पिरे नुन यसको नाम छ हजुर यो रातो नुन यसको नाम छ कालो नुन यता जानवरको प्लेटमा राख जानवरले खाने बिचरा भुँडी बार्छ